Thank you.

Thank you.

0: गर्दाखेरि तपाईँको पशु बिरामी भयो भने घरमै गएर उपचार गरिनुपर्छ भने प्रत्येक सल्लाह पनि दिइन्छ
1: अनि पशु तथा पशु विवरण अझ गोबर परीक्षण तथा माटो परीक्षणको सुविधा पनि छ।
2: सात बजे
0: सबै

निर्वाचन प्रहरीका लागि भएको उपकरण खरिदका विषयमा

Thank you.

それはそれさ。

मानिस लगायत सबै स्तनधारी जनावरहरूमा

36 खबरपट्टि आश्रित सन् 2026 अनुसार टेलिटोरी हिमाल आरोहणका लागि 569 देशका 692 आरोहले अनुमति लिएका छन्। अस्पतालले एक महिनादेखि

0: लागि सोधेको छौ।
1: पानीको कारणले हरेक प्राणीहरू कहाँसम्म पुग्यो भने त मार्किङ हुन्छ होइन, पानी चाहिँ यहाँसम्म पस्यो भने त हुन्छ। अनि दुवैका घरहरू भएको ठाउँमा दोलाउनु त्योभन्दा केही परका घरहरूलाई हामीले जन्तु गर्न सकिरहेको छ। तर अब अहिले यति मिटरसम्म यो भनेर त मैले

मुझे एक सर पूर्व राष्ट्रपति विद्या देवी भण्डारी जो नेकपा एमालेमा सक्रिय राजनीतिमा फर्कने निर्णय गरिएको छ र यहाँ पूर्व राष्ट्रपति भण्डारी जस्तो देखिने व्यक्ति जुन राष्ट्र अध्यक्ष गरिमा लेखिएको एउटा कोर जस्तो बनाइएको छ त्यहाँ टेक्नु खोज्दा

सेवा गरेर दिँदैन भने तपाईँले साथीहरू विद्यालयले गर्दै एक प्रकार सन्तोष सन्तोष तपाईँको आजको दिन शुभ होस्। नमस्कार।

0: సందేశం తీసుకుంటాము. అవన్నీ నిలబడాలా
1: పహార్ కమా

Thank you.

Thank you.

cut out and recut, you know,

Thank you.

Thank you.

Thank you.

हाँ भाषा सब कहते तो छोड़ कर तब नहीं चल रहे थे

Thank you.

0: गर्नुपर्ने रचनाको बारेमा विज्ञको कुरा सुन्छौ।
1: हेर्नुहोस्, किराहरू सुक्खा जमिनमा पानी नसाउने, जमिन दुःखको फुल्ने, राजा पाके वा पहिले फाटेको छ भने राजा फराकिलो हुने र जमिन भाँचिने जस्ता लक्षण पहिलोका लक्षणहरू हुन्।
0: ल, पहिलोका पनि लक्षण हुन्छन् र भनेको हामीले त पहिलो स्तरको लिला पो सम्झेको त सबैभन्दा पहिलो जाने सङ्केत थाहा हुने रहेछ है।
1: हो नि, पहिलो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठुलो आवाज आउने, पानीको मुल सुक्ने वा धमिलो हुने, रुख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छ।
0: पहिलो जाने सङ्केत थाहा पाएर के भन्नु, बसेको कुरा सुन्न सकिन्न।
1: त्यसो भनेर कहाँ हुन्छ, पहिलो जाने सङ्केत देखियो भने तुरन्तै सुरक्षित स्थानमा गइहाल्नुपर्छ।
0: घरका सरसामा निकाल्नु पर्यो व्यक्तिले हेरिहाल्नु मिलेन।
1: त्यस्तो गतिले झुक्केर पनि गर्नु हुँदैन। घरका सरसामा निकाले तापो लाग्नु भनेको जोखिम बढाउनु हो। सामानको लोप गरेर आउन गर्न थाल्नुभयो भने पहिलोका कारण ज्यान समेत जान सक्छ।
0: हो, उहाँले भनेको कुरा सही हो। ज्यान गति पो धन, ज्यादै नभए के धन

les que diguem el sac potser també per hi passar com a marxandisme i en això tot serà molt que us fa.
सुरंगी सामुदायिक बन्ने आर्थिक सहयोग गरेको छ। गिरवर्दीमा रहेको सामुदायिक बन्ने पीड़ित परिवारलाई प्रति घर 3,000 रुपियाँको दरले मूल्य 21,000 रुपियाँ सहयोग गरेको हो। सहयोग हस्तान्तरण गर्दै सामुदायिक बनका अध्यक्ष छरुराम थारूले विपदका कारण समस्यामा परेका परिवारलाई केही राहत पुगोस् भन्ने उद्देश्यले सहयोग गरेको बताउनुभयो। वर्षायाममा समेत जंगल सफारी खुल्ला राखेपछि बर्दिया राष्ट्रिय निकुञ्जमा स्वदेशी तथा विदेशी पर्यटकहरूको आगमन भइरहेको छ। चालु आर्थिक वर्ष 2083-84 असोज 5 गतेसम्म निकुञ्जमा 927 जना नेपाली, 64 जना सात राष्ट्रका र

0: अधिकारी पर्यटकले भ्रमण गर्ने अवसर पाएका छन्। रोयल टाइगर कटेजका संचालक राम शाहीले पछिल्लो समयमा विदेशी पर्यटक सँगै नेपाली पर्यटकको आगमन पनि बढ़िरहेको बताउनुभयो। उहाँले निकुञ्जको जैविक विविधता, जंगल सफारी, जंगल वाक र कर्णाली नदीमा ऱ्याफ्टिङ लगायतका गतिविधिको प्रचार प्रसार गर्न सके पर्यटकको संख्या अझै बढ़न सक्ने बताउनुभयो। असोज 17 गतेदेखि भीषण वर्षा हुने हल्ला मात्र भएको जल तथा मौसम विज्ञान विभाग गोरखपुर शाखाले जनाएको छ। सामाजिक सञ्जालमा फैलिएको भ्रम सूचनाको पछि नलाग्न आधिकारिक सूचनालाई मात्रै विश्वास गर्न मौसमविद हीरा भट्टराईले आग्रह गर्नु भएको छ। मौसमविद भट्टराईका अनुसार सोमबारदेखि भने वर्षा गराउने प्रणाली केही बलियो हुने सम्भावना रहेको छ। लुम्बिनी प्रदेशको दाङ, कपिल वस्तु र बाँके जिल्लाका पूर्वी भागमा हल्का वर्षा हुने सम्भावना रहेको त्यसको प्रभाव प्रदेशका अन्य क्षेत्रमा पनि पर्न सक्ने पूर्वानुमान गरिएको छ। तर असोज 17 गतेदेखि ठूलो वर्षा हुने सम्भावना पनि नरहेको मौसमविद भट्टराईले बताउनु भएको छ। त्यसैले आइतबारसम्म पाकिसकेको धान काटेर भित्राई सक्न किसानहरूलाई उहाँले आग्रह गर्नु भएको छ। आगामी तीन दिनको मौसमको अवस्था र किसानले अप्नाउनु पर्ने सावधानी बारे मौसमविद हीरा भट्टराईसँग गरिएको कुराकानी।
1: सूचनाको गर्ने सञ्जनको लागि यहाँ प्रतिक्रियाको भएको छ। सन्तमा जस्तो चाहिँ ठुलो वर्षाको समस्या भएको छैन, विशेष गरी लुम्बिनी प्रदेशमा तर पनि हल्का वर्षा हल्कादेखि मध्यम वर्षा हुने समस्या रहेको छ। विशेष गरी दाम कपिल वस्तु जिल्ला अथवा बाँकी जिल्लाको पूर्वी भूभाग अनि साथै रुकुम र रोल्पा जिल्ला पहाडी जिल्लाहरूमा पनि हल्कादेखि मध्यम वर्षा गराउने समस्या रहेको छ। सर्वप्रथम हामी चाहिँ किसान दाजुभाइ दिदीबहिनीहरू ग्रामहरूले चाहिँ अब किसान कर्म गर्छन्, खेती कर्म गर्नुहुन्छ, त्यसलाई चाहिँ म सम्पूर्णले आधारित सूचना लिएर मात्रै गर्नु अनुरोध गर्दछु। सोको लागि नेपाल मौसम विज्ञान विभागको टोल फ्री नम्बर 1155 फोन गरेर पनि बुझ्न सक्नुहुन्छ। अथवा हाम्रो मौसम विज्ञान टोल फ्रीमा पनि जानकारी लिनु लिन अनुरोध गर्दछु। मौसम भन्ने मौसम जान्ने जानकारी चाहिँ अब आजदेखि सोमबारको पूर्वानुबाट अलिकति
0: सांसदहरू Sant Joan de Bahadur Pariyat, Vishnu Kumari Sakotara, Sri Krishna Parsad, Aditari Yegutai Kopasma Kujara, Pani Kriyamatri Guru Yegai Sadan Mapis Gornbarko, Purvadhan Vikas Mantralai Sarva Sammandit Samsat Haruman Kumari Sahara, Padam Kumar Padam Bahadur Pariyat ko Mukhi Prashna Tatha Somnath Patel ko Lihit Prashna ko Uttar Pani Kriyamatri Yegai गृहमन्त्रीले प्रस्तुत गर्नुभएको थियो। बैठकमा टेबल गरिएका यी प्रश्नहरूको उत्तर अत्यन्त लागि पिजन होर्डमा राखिएको जानकारी अध्यक्षले गराउनु भएको छ। बैठकमा प्रधानमन्त्री नरेन्द्र शाहको तर्फबाट भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सम्बन्धित प्रशासन मन्त्री प्रतिभा रावलले महालेखा परीक्षकको वार्षिक प्रतिवेदन 2083 निर्वाचन आयोग र मुस्लिम आयोगको वार्षिक प्रतिवेदन 81-82 वार्षिक प्रतिवेदन सभा समक्ष पेश गर्नुभएको हो। विधायक व्यवस्थापन समितिका सभापति कृष्ण बहादुर लोकायले समितिको आर्थिक वर्ष 2082-83 को वार्षिक प्रतिवेदन सभामा पेश गर्नु।

विभिन्न आइटम पर भरोसा नहीं करते,

आफ्नो हौसला कस्तो छ होइन, आफू कुन उमेरमा छु, कतै छु या मेरो चाहिँ

0: भनेर छ, साथीको दबाब होइन आफ्नो सपनाको पक्ष मानिर्दै गरौँ। तनाव भए खुल्ला कुरा गरौँ, समाधान लागु पदार्थ होइन लागु पदार्थबाट टाढा बसौँ, स्वस्थ र उज्यालो भविष्य रोजौँ।
1: रेडियो गुरुबाबा एफएमद्वारा जनहितको जारी सन्देश।

मार्ग विभाग कानूनी अपराध हो इसलाई आजै

Gracias.

Thank you.

हमारा

ਸਾਡੇ ਮਹਾਰਾਜ ਸੇਵਾ ਕਰਨ

0: سنتر کلر بدلنے سمجھاتے نہ سر کسی نہ کے لیے تو سب ٹھیک ہے
1: سنتا

ಕರ್ಮ ಕರ

सकता बसे

0: ragazza vedrà lei sapere se sta
1: Grazie.

Gràcies.

Thank you.

मालविवाह कानूनी हो,

Thank you.

Yeah.

0: करायचा अत्युच्चांचा अति तिथींचा आणि पशुभूताना मसाला औषधी प्राण चक्कर विषादी बीजन मल खाता कृषि औषध समय उपलब्ध छ। सुन्नुहोस् न गाई, तपाईँको पशु बिरामी भयो भने घरमै गएर उपचार गरिनुका साथै स्वास्थ्य सल्लाह पनि दिइन्छ अनि पशुको खानीमा अझ गोबर परीक्षण तथा माटो परीक्षणको सुविधा पनि छ।
1: ए किसानलाई त साँच्चीकै धेरै सुविधा रहेछ।
0: म त दुध बेच्ने हो भने सम्झनु सहना डेरी प्रकोपा इलाका प्रशासनलाई।

जानकारीका लागि कार्यराम चौधरी अन्ठानब्बे चौधरी 53975 र 9840 47 69

पहिलो जानु पहिले

0: अनुभव खानु भयो भने अन्नको कारण ग्यास पनि जान सक्छ।
1: मैले भने

ですが、

भाई बोले।

ਦਿਨ ਦਾ ਬਦਲੇ।

صفاء ولا تكون صفاء لا تكون

Santo Ará, Jair Pajari, São Cristo.

0: सुन्नुहोस् न भाइ, तपाईँको पशु बिरामी भयो भने घरमै गएर उपचार गरिनुका साथै प्राथमिक सल्लाह पनि दिइन्छ। अनि पशुको थाहा पाए बिमार अझ गोबर परीक्षण तथा घरको परीक्षणको सुविधा पनि छ।
1: किसानलाई

0: 上帝，
1: 那么

0: आजको वाइसलको छलफल सुरु गर्नुहुन्छ त
1: हुन्छ
0: आज हामी पहिलो जानुपूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौ
2: हेर्नुहोस् बिरालो सुक्खा जमिनमा पानी नसाउने जमिन भुकको फुल्ने धाना पाक्ने वा कहिले पाकेको छ भने धाना खराकिलो हुने र जमिन भाँसिने जस्ता लक्षण पहिलोका लक्षणहरू हुन्
0: ल पहिलोका पनि लक्षण हुन्छन् र भनेको हामीले त पहिलो ईश्वरको लीला पुसाउँदैको त सशक्तभन्दा पहिलो जाने सङ्केत थाहा हुने रहेछ है
2: हो नि पहिलो जाने पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठुलो आवाज आउने पानीको मूल सुक्ने वा धमिलो हुने रुख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्
0: पहिलो जाने सङ्केत थाहा पाएर के गर्नु बसेको ठाउँ छोड्नु सकिन्न
2: त्यसो भनेको कहाँ हुन्छ पहिलो जाने सङ्केत देख्यो भने तुरन्तै सुरक्षित स्थानमा गइहाल्नुपर्छ
0: घरका सरसामान निकाल्नु पर्यो यत्तिकै हिँडिहाल्नु मिलेन
2: त्यस्तो गल्तीले झुक्केर पनि गर्नु हुँदैन घरका सरसामान निकाल्ने तर्फ जानु भनेको जोखिम बढाउनु हो सामानको लोभ गरेर अनुरोध गर्न थाल्नुभयो भने पहिरोका कारण ज्यान पनि जान सक्छ
0: हो उहाँले भनेको कुरा सही हो ज्यान बाँचेको त ज्यानै नभएको

0: కానీ నాకు చేయాలి
1: సమాధానం
0: కాదు

0: छि बिरामी भयो भने सुन्नुहोस् न भाइ, तपाईँको पशु बिरामी भयो भने घरमै गएर उपचार गरिनुका साथै प्राथमिक सल्लाह पनि दिइन्छ अनि पशु तथा प्राणी विभाग अझ गोबर परीक्षण तथा माटो परीक्षणको सुविधा पनि छ।
1: समुद्र

गहलखाना, जंगफल तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।

ಸೂರ್ಯ ಸಿಪಾಸು ಮುಟ್ಟು ಜೇಸ್ ಮೊದಲು ಒಂಟಿ ಸುಮ್ಮನೆ ತಗ್ಗಿ ಗಮನ

किसान किसान सबसे खेत बच्चे लक्ष्मी साइड में कोई होता है।

एउटा आज बिहाको कुरा मौसम वृद्धिमा चढाउ सामाजिक पानी पनि भएको छ। मौसमले दुवै फाइदा जगाएको छ। तपाईँसँग विश्वको समय बिन्दु विधा।

0: कारखानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्राम नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
1: नियमित रूपमा हेतु र शारीरिक व्यायामले मुटु स्वस्थ हुनमा मदत गर्छ।
0: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
1: 40 वर्ष खटेपछि नियमित स्वास्थ्य जाँच गरौ।
0: चिल्लो पदार्थ, माछा मासु कम खाऊ। खानामा सागपात र फलफुल खाऊ।
1: मद्यपान र धुम्रपान सेवन नगरौ।
0: स्वस्थ रहौ। सुखमय जीवन बिताउ।

पार्टी हप्ता छजनाको मृत्यु भएको छ। मृतक सबैको पहिचान खुलेको छ। नेपालगंजबाट काठमाडौँ आउँदै गरेको बस विनय त्रिवेणी गाउँपालिका दुई स्थित यस मोडमा पल्टिँदा 12 जना घाइते भएका छन्। घाइते मध्ये 8 जनालाई थप उपचारका लागि चितवन मेडिकल कलेज बराबर पठाइएको जिल्ला प्रशासन कार्यालय नगरवासी मतदार सुस्ता पूर्वका प्रमुख जिल्लाधिकारी जगदीश्वर उपाध्यायले सिआइएलाई जानकारी दिनुभयो।

अदालत और तीन धारिका संघ राष्ट्रीय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको समन्वयमा नेपाल बहुगोर्तिक समाजको नेतृत्वमा समाजका अध्यक्ष पार्षद खतिवडा सहितको प्राविधिक टोलीले पहिरो ग्रस्त क्षेत्रमा विस्तृत स्थलगत अध्ययन थालेको हो। टोलीले बेनी बजारको सुरक्षाका लागि चुनौती गरेका खरेनी खुल्सा खरिया पाखो र क्याम्पस चौकमाथिको पहिरो ग्रस्त क्षेत्रमा पुगेर प्राविधिक अध्ययन गरिएको पनि नगरपालिकाका प्रमुख सदस्यले जानकारी दिनुभयो। महिला उद्यमी तथा व्यवसायले उत्पादन गरेका वस्तुको बजारीकरण प्रबन्धन र व्यापार विस्तारका लागि काठमाडौँको जम्बलमा चेम्बर बजार शुरू भएको छ। महिला नेपाल महिला चेम्बरको आयोजनामा नेपाल चेम्बर अफ कमर्सको भवनमा आजदेखि बजार सञ्चालनमा आएको हो। चेम्बर बजारमा खाद्यान्न लत्ता कपडा हस्तकलाका सामग्री तथा सार ट्रेनिङ लगायतका स्टलहरू रहेका छन्। यस बजारमा महिला उद्यमीले उत्पादन गरेका वस्तुका साथै आयात निर्यातसँग सम्बन्धित सामग्री बिक्रीका लागि राखिएको छ। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठले मकमानपुर स्थित खुलेखानी जलविद्युत परियोजना पाँचको निरीक्षण गर्नुभएको छ। पछिल्लो आठ गतेदेखि बाह्र असोज भारी वर्षाले खतराको सतह पार गरेको पाँचको वस्तु स्थिति बुझ्न

0: उपस्थित रहेको र अवस्था सामान्य रहेको बताउनुभयो। कडै प्रशासनका बादमा उच्च निगरानी राखेको र सबै रणनीति अपनाइएको जानकारी दिनुभयो। रसुवाको भोटेकोसी बाँडीले बोकाएर चितौन ल्याएका सर्वनारायणी नदी किनारबाट भारत अस्पतालसम्म ल्याइने र परिचयपछि व्यवस्थापन गर्न देवघाटसम्म पुर्याउने एम्बुलेन्स चालकलाई सम्मान गरेको छ। संयुक्त एम्बुलेन्स चालक संघ नेपाल ट्रेड युनियन संघ जिल्ला शाखा चितौनले संयुक्त आज आयोजना गरिएको पाँचौं साधारण सभा तथा अधिवेशनको अवसरमा चालकलाई सम्मान गरेको हो। नेपाली कंग्रेसको पन्ध्रौं महाधिवेशन भोलि काठमाडौँको टोलीखेलमा उद्घाटन हुने भएको छ। महाधिवेशनले आगामी पाँच वर्षका लागि पार्टीको नीति कार्यक्रम र राजनीतिक मार्गचित्र तय गर्नेछ। साथै पार्टीलाई सुदृढ बनाउने तथा नेपालको राजनीतिक सुधारका विषयमा महत्वपूर्ण निर्णय छलफल हुने कंग्रेस प्रवक्ता देवराज चालुसेले जानकारी दिनुभयो। उद्घाटन पूर्व सभापति शेरबहादुर देवाबाट गराउने प्रयास भइरहेको र उहाँ उपस्थित नभए पार्टी सभापति गगन थापाले उद्घाटन गर्ने बताउनु।
1: यसपटक हामीले आज हाम्रो सोच के हो भने हाम्रो पूर्व सभापति निर्वाचन सभापति शेरबहादुरबाट गरिदिनुभयो भने हामी सबैलाई त्यसपछि धेरै ठुलो सम्मान हामीले अनुभव गर्नेछौँ। किनकि यो पार्टीले हाम्रो अग्रजको रूपमा उहाँलाई जो सम्बोधन गरेर हाम्रो सम्मान गरेको छ उहाँबाटै उद्घाटन गरौँ भन्ने हाम्रो इच्छा हो। त्यो इच्छा अनुरोध रूपमा छ तर पार्टीको परम्परामा उद्घाटन गर्ने चाहिँ यो भन्दा पार्टी सभापतिले उद्घाटन गर्ने चलन थियो।
0: त्यस्तै महाधिवेशनमा सहभागी हुन आएका महाधिवेशन प्रतिनिधिहरूको दर्ता प्रक्रिया शुरू भएको छ। पार्टी कार्यालय बीपी नगर सालिकामा दिउँसोदेखि महाधिवेशन प्रतिनिधिको दर्ता प्रक्रिया शुरू भएको हो। दर्ता

0: कति कलम लगायतका सामग्री राखिएको छ। महाधिवेशनको उद्घाटन पनि भोलि काठमाडौँको खुला मञ्चमा 2 बजे उद्घाटन हुने कांग्रेस सह महामन्त्री प्रकाश विष्णुले सीआईएलाई जानकारी दिनुभयो।
1: नेपाली कंग्रेस पार्टीका 6743 निर्वाचित भएर सचिव पार्टीका प्रतिनिधिहरू

0: the slides हराएको छ।
1: भारत प्रभावी क्षेत्रमा खानेपानी र सफाइमा ध्यान दिनुपर्ने

0: सर्वप्रथम स्वर्गलोक निगरानीतथा अनुसन्धान शाखा प्रमुख हेमराज पाण्डे आफू बसिरहेको वरपर पानी जम्ने खाल्डाको डिप भर्न अनि पानी शुद्ध गरेर पिउन सुझाव दिनुहुँदै तपाईँलाई पनि बाढी तथा विपद बारे आफ्नो कुरा भन्न मन छ भने सीआईएनको फेसबुक कमेन्ट बक्स र म्यासेज पठाउन सक्नुहुन्छ। आजलाई मिलिजुली नेपालीमा त्यही अङ्क अङ्कमा फेरि भेटौँला।
1: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। आमाको काव्यमा आमाको ममता र त्यागको चर्चा
2: आमा दिनको नव सृष्टि हुन्न बिना उनीको नव सृष्टि हुन्न।

0: यो चाहिँ हिजो नसिदेखि धेरै नै बुझिरहेको सुन्छु, हेर्न आक्रमक बुझिन्छ, हेर भनी चलिरहेको छ।
1: त्यही त भाइ, यसले अन्य भिन्न व्यवहार देखाइरहेछ, टुक्राइ पनि फरक छ। अनि घरकै मान्छेले झम्केला जस्तो गरेको हुँदा मैले खोर्मै लागिरहेछु।
0: खोप्लाउनु
1: खै कुकुरलाई पनि खोप्लाउनु पर्छ
0: र

आवश्यकता पुरा गर्न आमा निरन्तर लागेको कुरालाई

0: त्यसलाई पनि समेट्न खोजिएको छ।
1: यसमा जस्तो

0: पशु तथा बाली विभाग परामर्श गोबर तथा माटो परीक्षण समूहका सेवा
1: ₹1,375 र ₹98,40,47,25
0: सहारा डेरी एन्ड फिड सप्लिमेन्ट किसानको दूध किसानकै
1: आज हामी
2: सुक्खा जमिनमा पानी नसाउने जमिन भुक्रो फुल्ने राजा काट्ने वा पहिले काटेको छ भने राजा फराकिलो हुने र जमिन ढाकिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्
3: ल पहिरोका पनि लक्षण हुन्छन् र भनेको हामीले त पहिरो स्थितिको लिएको सम्झेको त सबैभन्दा पहिरो जाने संकेत आउने रहेछ है
2: हो नि पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठुलो आवाज आउने पानीको मुस सुक्ने वा धमिलो हुने रुख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्
1: पहिरो जाने संकेत थाहा पाएर के भन्नु बसेको ठाउँ छोड्न सकिन्न
2: त्यसो भनेर कहाँ हुन्छ पहिरो जाने संकेत देखियो भने तुरन्त सुरक्षित स्थलमा गइहाल्नुपर्छ
3: घरका सरसामान निकाल्नु पर्यो यत्तिकै हिँडिहाल्नु मिलेन
2: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढाउनु हो सामानको लोभ गरेर अलमल गर्न थाल्नुभयो भने पहिरोका कारण ज्यान पनि जान सक्छ
1: हो उहाँले भनेको कुरा सही हो ज्यान बाँचेको धन ज्यानै नभए
4: जनहितमा जारी सन्देश
5: निसरना रोग मसे बची स्वस्थ जीवन अपनाई
6: निसरना रोग झट्ट बढ़त ध्यान बिहेवियर जीवन खत्म हुई
5: संतुलित खाना खाई व्यायाम सड्ड करी
6: धूम्रपान मदिरा मसे दूर रही तनाव भन नियन्त्रण करी
5: आजुक निर्णय कालिक जीवन अजरार निसरना रोग मसे बाँची स्वस्थ जीवन अपनाई
4: रेडियो गुरुबाबा FM द्वारा जनहित मजारी संदेश

0: नमस्कार, म रजमान बैदावा। विजया दशमी तथा शुभ दीपावलीको अवसरमा सम्पूर्ण मेरो सेवाग्राहीहरूमा सुख स्वास्थ्य तथा दीर्घायुको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्न चाहन्छु। साथै म प्रगति जडीबुटी उद्योग भनेर दर्ता गराएको छु। यसबाट मैले चाहिँ ग्यास्ट्रिक, अल्सर, क्यान्सर, बवासिर, सुगर, मिर्गी, जन्डिस, पित्त थैली लगायत सबै ठाउँका पत्थरहरू, बाँझोपन, थाइले वजनको औषधि, त्यसपछि विषाक्त चिजले टोकेका सबै, घाउ खतिरा भएको सबै, अनि छाला सम्बन्धी रोगको सबै, हात खुट्टा झम्कने, पुरा हात खुट्टा पेट टाउको पुरै दुखेकाको त्यो सबै सफल उपचार गरिरहेको छु। र मसँग आउनेहरू पुरै चाहिँ कुनै मान्छे गरिब छु भनेर भन्नेहरू पुरै चाहिँ वार्डबाट या नगरबाट सिफारिस लिएर आएको खण्डमा मैले 5 पैसा नलिएर औषधि उपचार गरिरहेको छु। अहिलेसम्म एकदमै सफल उपचार भइरहेको छ। अब मेरो फोन नम्बर 98 20 21 29 41 98 4 86 128 हो। एकपटक मलाई सेवा गर्ने मौका दिनुहोस् हस्। धन्यवाद।
1: घरमै बनेको पोसिलो कुरा खाना 6 महिनापछि अनिवार्य सुरु गरौं। अन्न, गेडागुडी, साग सब्जी, फलफूल सहितको पोसिलो कुरा खानाले बच्चालाई तन्दुरुस्त बनाउँछ। पूरक खाना सँगसँगै 2 वर्षसम्म स्तनपान जारी राखौ।
2: रेडियो गुरुबाबा एफएम द्वारा जनहितमा जारी सन्देश।
3: राम राम हो दाजु, पावर टिलर लेने हेर्नु कहाँ खोजती
4: कहाँ रही भाइ, यी पावर टिलर बनाइना रह, ओ बनाइना दोकान खोजतु अर्थात रह कहाँ चर्गिना पशुपतिनाथ सप्लायर्स
3: ऊ दुकान त उहेरी दाजु नवजीवन सहकारी पछि पाजर पुरान दुकान रहन रोड के सोझे उत्तर ओर सरलवा उहेरी दाजु
5: हजुर का आफ्नो नोकरा फे कृषि खेती कला कुछ सामान लेह चाहती अब बर्दिया का बाँसगढ़ी में रहल पशुपतिनाथ सप्लायर्स में इंडियन इटालियन धान कटना रिपर चाइनीजो इंडियन मिनी टेलर कम्बाइन मिल राइस मिल चारा मेसिन हार्वेस्टर साफ कटर लगायत पशु पंक्षी का दाना बनाना प्लेट मेसिन पैनाका सँगसँग खेती किसानी गर्न सक्कुमेरिक सामान उपलब्ध बा। ओसेहका बिग्रल सक्कुमेरिक कृषि मेसिन फे विशेष छुटमा बना जाए। खबर कर्लसे घरमा जाक फे बना रेथ हजुर का आफ्ना फे कृषि सम्बन्धी कौनो सामान किन चाहती यदि चाहती कलसे सम्झवी अब 5 कडी मारलक पशुपतिनाथ सप्लायर छ।
3: सम्पर्क नम्बर 98 5 80 25 0 14 हो 98 2 24 0 26 80।
5: नवजीवन सहकारी संस्थाको पछ्यौ पुरान पसल रलक ठाउँ से रोडको उत्तर 5 अलग जानकारी।

0: हुनुहुन्छ। ए हो कस्तो राम्रो कुरा, आवश्यकता अनुसार सबैले सबै काम गर्नुपर्छ। त्यसो भए फेरि पढौ है। आमाले
1: लैङ्गिक परम्परागत भूमिकालाई रूपान्तरण गरौं, समानताको जग बसालौं।
2: रेडियो गुरुबाबा एफएम द्वारा जनहितमा जारी सन्देश।
3: आफ्नै भाषा आफ्नै आवाज, समावेशी रेडियोको साझा आवाज, यो हो रेडियो गुरुबाबा एफएम 89.7 मेगाहर्ज।

0: Sons Nepal Acoustic Festival.
1: लैङ्गिक परम्परागत भूमिकालाई रूपान्तरण गरौं, समानताको जग बसालौं।
2: रेडियो गुरुबाबा एफएम द्वारा जनहितमा जारी सन्देश।
3: किशोर जीवनमा लागु पदार्थको प्रभाव। किशोरावस्था भविष्य निर्माण गर्ने समय हो। लागु पदार्थको एकपटकको प्रयोगले पनि लट, मानसिक समस्या र पढ़ाईमा असर पुर्याउन सक्छ।
4: साथीको दबावमा होइन, आफ्नो सपनाको पक्षमा निर्णय गरौं।
3: तनाव भए खुल्ला कुरा गरौं। समाधान लागु पदार्थ होइन,
4: लागु पदार्थबाट टाढा बसौं। स्वस्थ र उज्यालो भविष्य रोजौं।
2: रेडियो गुरुबाबा एफएम द्वारा जनहितमा जारी सन्देश।
5: महँगीको जमानामा घर जस्तै खाना मात्र रु 100 मा पेट भरि।
6: आदरणीय दाजुभाइको साथ दिदीबहिनीहरू नमस्कार। आजको यो बढ्दो महँगीमा थोरै पैसामा राम्रो र पेट भरि खाना पाउन निकै गाह्रो छ नि। हो, यही समस्यालाई मध्यनजर गर्दै हामीले मात्र रु 100 मा पेट भरि सफा, स्वस्थ र स्वादिलो खाना पाउने अभियान शुरू गरेका छौ।
5: हाम्रा विशेषताहरू
6: एकदमै सफा र पारिवारिक वातावरण,
5: तपाईँले रोजेको र खोजेको जस्तै विभिन्न आइटम भएको खानाका परिकारका सेटहरू,
6: पेट भरि थपी थपी खान पाइने,
5: विद्यार्थी मजदुर र सर्वसाधारण सबैका लागि विशेष सहर,
6: नाफा भन्दा पनि सेवाभावले शुरू गरिएको यो कार्यमा हामीलाई साथ दिनुहोला। यदि तपाईँ वा तपाईँका चिन्जानका कोही हुनुहुन्छ भने एकपटक अवश्य भिजिट गर्नुहोला। हामी तपाईँलाई बाँसगढी, सम्झना, कोहलपुर, चपरगौरी र नेपालगंजमा पनि सेवा गर्न प्रतीक्षारत छौ। एकपटक सेवा गर्ने मौका अवश्य दिनुहोला।
5: बाँसगढी खनाल चोकमा 97612435305,
6: सम्झना बजारमा कुमारी बैंकको नजिकै 97612435306,
5: कोहलपुर गोल पार्क मालकोट कार्यालय नजिकै 97612435307,
6: कोहलपुर गोल पार्कमा जनभावना थकाली खाना 97612435308,
5: चपरगौरी ओम शिव पेट्रोल पम्पको अगाडि 97612435311,
6: नेपालगंज धम्बोझी कृषि विकास बैंकको पूर्वपट्टि 97612435312।

Play, Lucha, Radio, Urbana, FM, 1.9, Soplo,

0: ब्याटर्स भयो भने अभिभावकले जानकारी दिने।
1: जब जब ठुलो भयो अनि लाज बढ्दै गयो, जुङ्गादारी आउन थाले त साथीहरू जिस्काउनु भयो।
0: मलाई थाहा थिएन कि म महिनावारी भएको छु अनि धेरै पीडा भएको छ।
2: तिम्रा प्रश्न, तिम्रा भावना अनि तिम्रा अनुभव अब मनमै नराखौ।
3: माया, मित्रता, शरीर सम्बन्ध, सुरक्षा र आफ्नो निर्णयका कुरा बुझौ, सोधौ अनि खुलेर कुरा गरौं, खुलेर सुनौ, खुलेर सुनाऊ।
4: बीबीसी मिडिया एक्सनको सहयोगमा रेडियो जुनतारा र रेडियो गुरुबाबाको प्रस्तुति। मायाको टोल फ्री नम्बर, मनका कुरा मनमै नराखौ।
5: सानो छ खेत, सानो छ बारी, सानै छ जहाँ
6: पर्नै नपर्ने रोज नपाइने मथुरा तरकारी तथा फलफूल पसल, पूजा व्रत बन्द चाड पर्व र उपहारको रूपमा लैजाने वा दैनिक सबैको घरमा पाइने स्वस्थ र ताजा तरकारी तथा फलफूलहरू एकै छाना मुनि,
7: विभिन्न आइटमका मौसमी र बेमौसमी तरकारी तथा फलफूलहरू, ड्रगन फ्रुट, अंगुर, भुइँ कटहर, च्याउ लगायतका तरकारी तथा फलफूल भएको पसललाई एकपटक सेवा गर्ने मौका अवश्य दिनुहोला। प्रोप्राइटर मथुरा कुवर
6: स्थान, किसान चौकदेखि दक्षिण पश्चिम साइडको पहिलो घरमा मथुरा तरकारी तथा फलफूल पसल, बाँसगढी किसान चौकको दक्षिण साइडमा। समावेशी रेडियो सध्या आवाज, यो हो रेडियो गुरुबाबा एफएम 89.7 मेगाहर्ज।

0: रमिला तिमीले के भन्न खोजेको हो? के हो भन, धक नमानी भन न।
1: मेनुकाको विवाहको तयारी भइरहेको छ सर, त्यही भएर।
0: किन त्यस्तो गरेको होला त?
1: के गर्ने सर, अब प्रहरीलाई खबर गर्ने,
0: मेनुकाको परिवारलाई सम्झाउने र प्रहरीलाई पनि खबर गर्ने। उहाँहरूलाई 20 वर्ष नपुगी विवाह गर्न पाइँदैन भन्ने थाहा छैन कि क्या हो? एकचोटि सम्झाउ नमाने प्रहरीलाई खबर गरौं। 20 वर्ष नपुगी विवाह गरेमा बाल विवाह हुन्छ, त्यस्तो विवाह गैर कानूनी हुन्छ, विवाह गराउनेलाई कानून बमोजिम कारवाही पनि हुन्छ।
2: बाल विवाह कानूनी अपराध हो, यसलाई आजैबाट रोकौं।
3: रेडियो गुरुबाबा FM द्वारा जनहितमा जारी सन्देश।
4: स्वस्थदायक कलक स्वस्थ सन्तान हो। गर्भावस्था व स्तनपानमा थप खानाका सँग नियमित रूपमा आइरन क्याल्सियम खायानी छुटाए। स्वस्थदायी सुरक्षित परिवार।
3: रेडियो गुरुबाबा FM द्वारा जनहितमा जारी सन्देश।
5: बनलक पोषकर पूरक खाना 6 महिना पाछ अनिवार्य शुरू गरी अन्न गेडागुडी साग सब्जी फलफूल सहितका पोषकर पूरक खानाले बच्चा हना तन्दुरुस्त बनाए। पूरक खाना सँगसँग 2 वर्षसम्म स्तनपान जारी धरी।
3: रेडियो गुरुबाबा FM द्वारा जनहितमा जारी सन्देश।
6: म्युजिक नेपाल।

0: today, tapailai global dairy pralibata samanan prapta sahara dairy and kids submarine dairy saha chaina ki kya ho
1: dudh dairy ta kati chan kati tara dudh ko mulya paunu paryo ni
0: na ta sunu na bhai tapailai dudh dairy ma lageko 15 din mai dudh ko paisa pai halnu huncha kya
1: e bhulana ni
0: kheti ma chai kaha ho ra bhai kisan ka lagi chahiye dherai sewa yuti thau ma पहिलो कुरा त दुध संकलन गरेर उत्कृष्ट मूल्य प्रदान गर्ने 15 दिनमै दुधको पैसा भुक्तानी दिने दुध पनिर दही क्रिम छुर्पी आइसक्रिम खुवा लगायतका दुध जन्य सामग्री बिक्री हुन्छ अनि पशुको दाना माछाको दाना औषधि दान सक्कर बिसारी बिउ बिजन मल खाद तथा कृषि औजार पनि उपलब्ध छ
1: हाम्रो गाई भैँसी बिरामी भयो भने नि
0: सुन्नुहोस् न भाइ तपाईँको पशु बिरामी भयो भने घरमै गएर उपचार गरिनु तथापि प्राथमिक सल्लाह पनि दिइन्छ अनि पशु तथा भारी बिमा तथा गोबर परीक्षण तथा माटो परीक्षणको सुविधा पनि छ
1: ए किसानलाई त साँच्चै धेरै सुविधा रहेछ
0: हो त दुध जति हो भने सम्झनु सहारा डेरी एन्ड सब्लिमेन्टका प्रशासन जाने बाटोमा
2: यही असोज 19 गते बिहान 7 बजे उद्घाटन हुने बेहुरा सहर्ष जानकारी गराउँदछौ
0: कटोरामा ग्लोबल डेरी प्राणीबाट सम्मेलन प्राप्त सहारा डेरी एन्ड सप्लिमेन्ट दुध सङ्कलनदेखि दुध जन्य सामग्री पशु पन्छी तथा माछाको दाना कृषि सामग्री पशु तथा बाली विवाह परामर्श गोबर तथा माटो परीक्षण समूहका सेवा एउटै ठाउँमा
2: थप जानकारीका लागि कानुराम चौधरी 98 00 53 75 र 98 40 49 75
0: सहारा डेरी एन्ड फिड सप्लिमेन्ट किसानको दुध किसानकै भरोसा

I can feel the

ให้ลูกดีเลยห้ามทันแล้วปวด

Oh, my God.